जनाब, केसन का ये जो स्किन क्लियर फॉर्मूला है आपकी स्किन को क्लियर करने के लिए, चार बड़े मसले होते हैं जिनकी वजह से आपकी स्किन क्लियर नजर नहीं आती है। चार बड़े मसले हैं जिनकी वजह से आपकी स्किन क्लियर नहीं होती है, अनक्लैरिटी होती है जब आपकी स्किन के ऊपर ये चार मसले हो। नंबर वन, छाया, ठीक है जनाब। नंबर टू, झुरियां, ठीक है जनाब। नंबर तीन, पिंपल्स यानी कि दाने। और नंबर चार, स्कार्स, ठीक है जनाब। ये चार चीजें, फ्रेकल भी कहते हैं, स्कार्स भी होते हैं, लार्ज पोर्स भी कहते हैं बाजू का, इसको थोड़े से टर्म इसके आगे हो जाती हैं। तो चार किस्म की जो मसले हैं उनको ये हमारा फार्मूला डील करेगा, क्योंकि हर मसले के लिए हमने अलग से इसके अंदर सीरम ऐड किया है, ठीक है जनाब। अब जो छाइयां हैं उनके ऊपर क्रीम भी काम करती है ना, जैसे हमारी जाफरानी क्रीम है वो भी छाइयों के ऊपर काम करती है, इसके अलावा हमारी ग्लूटा क्रीम है वो भी छाइयों के ऊपर काम करती है, लेकिन ये जो सीरम क्रीम है ये उनसे थोड़ा सा ज्यादा काम करेगी, क्योंकि जनाब इसके अंदर हमने सीरम इन्फ्यूज किया है स्पेशली छाइयों के लिए। और वो कौन सा सीरम है? वो है ट्रांजेमिक एसिड सीरम, ट्रांजेमिक, ठीक है जनाब, मुश्किल से लफ्ज है, लेकिन ये फार्मूला इस वक्त का सबसे लेटेस्ट फार्मूला है छाइयों को रिमूव करने के लिए, छाइयों को रिमूव करने के लिए ये सबसे मौसर सीरम है जो हमने ऐड किया है आप लोगों के लिए इस स्किन क्लियर क्रीम के अंदर। तो नंबर वन क्या होगा, आपकी स्किन क्लियर होगी ट्रांजेमिक एसिड से। नंबर टू, इसके अंदर है एजलिक एसिड, ये भी बहुत ही प्रीमियम किस्म का जो है सीरम है, जो कि आपके दानों के ऊपर काम करेगा, पिंपल्स के ऊपर काम करेगा, ठीक है जनाब। तीसरा, इसके अंदर हाइलुरोनिक एसिड है। और चौथा, इसके अंदर जो है रेटिनॉल सीरम है, ठीक है जनाब, ये इसके अंदर शामिल किए गए हैं। तो ये चारों मिलकर आपके जो स्किन के मसले हैं, और मैं आज आपको एक बात बताऊं कि अक्सर क्रीमों का एक मसला जो तकरीबन लोगों को पेश आता है हर दूसरे तीसरे बंदे को, वो ये होता है कि जब भी फीमेल्स या मेल क्रीम, नाइट क्रीम का इस्तेमाल करते हैं, उनको दाने निकलना शुरू हो जाते हैं। यही वजह होती है कि दाने इतने खतरनाक चीज होती है कि बंदा तीसरे दिन ही क्रीम छोड़ देता है अगर किसी को दाने निकलना शुरू हो जाए। तो हम दावत देते हैं उन तमाम लोगों को जिनके साथ ये वाला मसला है कि जनाब क्रीम लगाते ही उनको दूसरे तीसरे दिन दाने निकलना शुरू हो जाते हैं, हम गारंटी देते हैं, ठीक है जनाब, हम आपको इस बात की गारंटी देते हैं कि केसन स्किन क्लियर फार्मूले को इस्तेमाल करने के बाद आपको बिल्कुल 1% भी चांसेस नहीं है कि आपको पिंपल्स निकलें, आपको दाने निकलें। और पिंपल्स जो होते हैं ये बहुत बड़ा मसला होते हैं, क्योंकि यही फिर निशानात बनाते हैं और इसी से स्किन आपकी खराब होती है। तो आप लोगों के लिए एक बहुत ही प्रीमियम क्लास का फार्मूला हमने लॉन्च कर दिया है, जिसका नाम है केसन स्किन क्लियर फार्मूला। हम इसकी कीमत जो है कितनी रख रहे थे, आप सोच नहीं सकते कि ये जो हमने कीमत रखी है, इसमें बहसियत एक कंपनी के मालिक जो प्रॉफिट मैंने रखा है ना, वो दुकानदार से भी कम है। यानी कि जो दुकानदार पैसे कमाएगा ना इस क्रीम से, उससे भी हमारी बचत जो है कम है। हमेशा अक्सर ऐसा होता है कि सबसे ज्यादा प्रॉफिट जो होता है वो मालिक का होता है, फिर उसके बाद इस तरह तरतीब होती है। लेकिन ये वो क्रीम है, चूंकि बनाने के ऊपर इसके ऊपर हमारा खर्चा बहुत ज्यादा आया है, तो एक तो तरीकाकार ये है ना कि सारा कुछ हम आपके ऊपर ही डाल दें कि आपके लिए ये क्रीम बनाई है और आपसे ही हमने पैसे वसूल करने हैं, ठीक है जनाब। अब दूसरा तरीका कार ये है कि अपने ऊपर बोझ डालकर अपना प्रॉफिट कम करके लोगों के लिए हम थोड़ा सा रिलीफ कर दें। तो आप यकीन कीजिए कि ये पहली प्रोडक्ट हमारी मार्केट में आ रही है जिसमें मैं इस कंपनी का मालिक होकर दुकानदार से भी मेरा मुनाफा जो होगा वो कम होगा। और इसकी वजह ये है कि इसकी जो लागत है, अगर हम आपको उसी लागत के मुताबिक अपना प्रॉफिट भी मैं उतना रखूं, तो फिर हमारे गरीब लोग, शायद गरीब लोगों की अप्रोच में ये ना होती, जो जिनके मसले स्किन के हैं लेकिन वो बेचारे सफेद पोश हैं, गरीब लोग हैं, शायद वो फिर ये क्रीम ना खरीद सकते। तो एक दफा फिर से जनाब मिस्टर केसन ने, यकीन कीजिए, आप लोगों के लिए कुर्बानी दी, और ये मेरा अल्लाह जानता है
ٹھیک ہے، یہ میں جانتا ہوں، میرا اللہ جانتا ہے اور کوئی نہیں جانتا، کیونکہ جو پروفٹ ہوتا ہے وہ مالک کو پتا ہوتا ہے یا اس کے رب کو پتا ہوتا ہے. تو اس کریم کے اندر میں نے کتنا پروفٹ اپنا کم کیا ہے اور کتنا اس کے ریٹ کے اوپر ہم نے اتنا سوچا ہے، اور یہ واحد کریم ہے جس کے اوپر ہم نے کوئی 10-12 مرتبہ اس کی ریٹ سیٹ کر کے پھر کم کیا، پھر زیادہ کیا، پھر کم کیا، پھر اخراجات کو دیکھا، کیونکہ یہ سیرم بیس کریم ہے، ٹھیک ہے جناب، اور سیرم کی ٹھیک ٹھاک لاگت آتی ہے. اس کریم کی قیمت یقین کیجئے پہلے ہم 600 سے کم نہیں رکھ رہے تھے، لیکن پھر بہت ساری چیزوں کو ہم نے دیکھا اور آخری ہم نے یہ فیصلہ کیا کہ ایک مہینہ ہم اس کریم کی قیمت کم رکھیں گے تاکہ ہر بندے کی اپروچ میں ہو یہ، یعنی کہ اکتوبر کا جو پورا مہینہ ہے اس میں ہم نے اس کریم کو لو رکھیں گے، ٹھیک ہے جناب. اور یہ اس وجہ سے کہ ہر بندہ اس کو خرید سکے. جو عام کریم خریدتا ہے 350 والی جو خریدتا ہے، وہ تھوڑے سے اور پیسے لگا کر اس سیرم بیس فارمولے کو خریدے، اور پھر اس کے بعد اسے پتہ چلے کہ بھئی جب اس نے یہ کریم خریدی ہے یا 100-150 اگر زیادہ لگایا ہے تو اس کا بینیفٹ کتنا ہوا ہے، اور اس کی سکن کتنی پیاری ہوئی ہے، اس کا چہرہ کتنا گورا ہوا ہے، اس کی سکن کتنی کلیئر ہوئے. بیسیکلی ہم کلیئرٹی کے اوپر کام کر رہے ہیں، اور چار سیرمز کو ایڈ کرنے کا مقصد ہی یہی ہے کہ آپ کی سکن کو ہم کلیئر دیکھنا چاہتے ہیں. تو جناب میں آپ کو بہت سارے میسیجز، جب سے ہم نے یہ بتایا تھا نا کہ یہ کریم سستی نہیں ہوگی، تقریباً 700 کے لگ بھگ اس کا ریٹ ہوگا یا 750 یا اس طریقے کا یا 650-600، تو ہمیں بہت سارے میسیجز آئے اور بہت سارے لوگوں نے کہا کہ بھائی آپ اس طرح کی کریم بنا رہے ہیں لیکن کائنڈلی جو ہے ہم تو اتنی افورڈ نہیں کر سکتے، آپ خیر اس کی مقدار کم رکھیں، لیکن یہ چھوٹی کریم ہونی چاہیے، اتنی زیادہ ہم افورڈ نہیں کر سکتے. تو یقین یہ ساری باتوں کو سامنے رکھتے ہوئے اور بڑی مشکل سے ہم نے یہ فیصلہ کیا کہ سیرم بیس کریم فارمولا ہم آپ کو صرف 450 روپے میں دیں گے جناب. اور یہ 450 روپے میں جب آپ خریدیں گے تو آپ کو پتہ لگ جائے گا کہ جب آپ بازار سے ایک 300-350 والی پہلے جو کریم خریدتے رہے ہیں یا آپ نے سیرم بیسڈ سیرم انفیوز کریم خریدی ہے، تو اس کا آپ کو کتنا، اس فارمولے کا آپ کو کتنا بینیفٹ ہوا ہے، آپ کی سکن کو کتنی اچھی لگی ہے، اور آپ کو خود پہلے دن سے جب آپ اسے استعمال کریں گے تو یہ آپ کو کتنا ایک فیلنگ دیتی ہے جب آپ صبح اٹھیں گے اور ہر دن آپ کو خوبصورتی کی طرف لے کے جائے گا. پہلے دن کے سٹارٹ سے لے کر ہر آنے والا دن آپ کو خوبصورتی کے ایک نئے لیول کے اوپر لے کے جائے گا.

0: یہ شو بالکل لائیو ہے، براہ راست ہے، کوئی ریکارڈڈ شو نہیں ہے. سو چلیں گے جی، صحت کے سفر کو ہم آگے بڑھاتے چلیں گے اور آپ کی کالز بھی لیں گے، لیکن کالز کے لیے آپ کو تھوڑا سا ویٹ کرنا پڑے گا. کال کا نمبر اپنے پاس لکھ لیجیے 0319 55 23 404 پر. سو آپ لوگوں کو تھوڑا سا ویٹ کرنا ہے جناب، تھوڑا سا ویٹ کریں، اس کے بعد آپ کی کالز لیں گے. جناب حکیم سید مشکور احمد شاہ صاحب ہمارے ساتھ آن ایئر اسٹوڈیو میں تشریف فرما ہے اور آج ہم بات کریں گے، کیونکہ بہت ساری بہنوں کے بھائیوں کے یہ میسیجز آتے ہیں کہ انس بھائی ہمارے چہرے پر کیل ہیں، مہاسے ہیں، چھائیاں ہیں، دانے ہیں، میری عمر 14 سال ہے، 15 سال ہے. تو اس طرح کے بے شمار سوالات آنے کے بعد حکیم صاحب سے آج ہم بات کریں گے کہ یہ جو چہرے پر دانے آتے ہیں بہنوں کو یا رنگا ساولی ہو جانا، تو اس کی کیا وجوہات ہیں؟ سو ہمارے ساتھ ساتھ رہیے گا، حکیم صاحب سے بات کرتے ہیں اس کے بارے میں. چلتے ہیں جی، حکیم صاحب ہمارے ساتھ آن ایئر اسٹوڈیو میں تشریف فرما ہے. السلام علیکم حکیم صاحب.
1: وعلیکم السلام و رحمۃ اللہ وبرکاتہ.
0: حکیم صاحب کیسے ہیں؟ ٹھیک ٹھاک ہیں
1: الحمدللہ، میں ٹھیک ہوں اور آپ کا بھی بہت شکریہ، اور اس دعا کے ساتھ کہ رب العزت کا شکر ادا کرنا چاہیے کہ ہر کسی کو ایسا موقع نہیں ملتا.
0: ایسی بات ہے
1: کہ آپ خدمت بھی کریں، یعنی خدمت خلق ایک فریضہ تو ہے، ایک
0: بات ہے، ہاں بالکل.
1: اور دوسری بات یہ ہے کہ آپ اس کی پریشانی کو، اس کی تکلیف کو سمجھو. اگر آپ اس کا حل نہیں نکال سکتے ہو تو کم از کم آپ اس کو ایک اچھا مشورہ تو دو،
0: ظاہر سی بات ہے،
1: کہ جو اس کے لیے بہتر ثابت ہو. تو اللہ تعالیٰ سے یہی دعا ہے کہ ہمیں وہ علم دے جس میں نفع ہو، اور خدمت کرنے کا جو ایک جذبہ یا جو ایک
0: ایسی بات ہے
1: اس کی توفیق دے، اور اسی دعا کے ساتھ کہ اللہ پاک بہتر سا کرے کہ ہم کسی کے لیے کوئی اچھا ثابت ہو.
0: ایسی بات ہے بالکل.
1: باقی ہمارا پروگرام ہے اور صحت سے ریلیٹڈ ہے، لیکن یہ ایک کہہ لیں کہ صرف ایک آگاہی کا پیغام ہے.
0: ایسی بات ہے بالکل،
1: کہ جو لوگوں تک چند جڑی بوٹیاں یا دیسی ادویات، کیونکہ یہ ہے ہی بیس دیسی جڑی بوٹیاں
0: ہے بالکل،
1: تو اس کے ذریعے صرف یہ پیغام پہنچانا ہوتا ہے کہ یار آپ یہ جو جڑی بوٹیاں کچھ لوگ انہیں معمولی سمجھتے ہیں، کچھ ضائع کرتے ہیں جو اوریجنل حالت میں جیسے ہمارے ارد گرد ہیں، تو ان سے ہم اپنے لیے بہتر کام لے سکتے ہیں.
0: ایسی بات ہے بالکل.
1: اور صرف اس کو استعمال کا طریقہ، اور دوسرا یہ کہ کس فائدے میں ہے،
0: ٹھیک ہے،
1: تو اس کے لیے کوشش ہے، اور اللہ سے دعا بھی ہے کہ ہمیں اس کوشش میں کامیاب.
0: بالکل ایسی بات ہے. حکیم صاحب بتائیے گا ذرا کہ جو آج چہرے کے حوالے سے بات ہم کریں گے، کیونکہ بہت سارے آپ کو کالز آتی ہوں گے پروگرام کے بعد، مجھے تو شو میں بھی آن ایئر بھی آتے ہیں، بعد میں بھی لوگ پوچھتے ہیں کہ چہرے پر بہت زیادہ دانے اکثر بہنوں کے ہوتے ہیں اور بھائیوں کے بھی یہ مسئلے ہوتے ہیں، تو اس کے بارے میں آپ کیا مشورہ دینا چاہیں گے؟
1: یہ ایک بڑا عام سا مسئلہ ہو گیا ہے کہ پمپلز نکلنا، چھائیاں اور دانے. یہ صرف پہلے تو تھا کہ یار اس کو بندہ یہ تصور کرتا تھا کہ یار یہ نوجوانی کے عالم میں نکل آتے ہیں کو یا بعض بچیوں کو، تو اس میں اتنا زیادہ وہ نہیں ہوتا تھا کہ کچھ کہتے تھے کہ یار ٹھیک ہو جائیں گے، کچھ ان کے لیے اپنے کوئی نسخے کوئی دوائیاں استعمال کر سکتے.
0: بالکل.
1: لیکن آج کل یہ بہت زیادہ طور پہ ہونا شروع ہو گیا ہے.
0: بالکل.
1: اس میں صرف ہمارا ایک تو جو خوراک ہے کچھ اس کی متوازن نہیں ہے، وہ غیر متوازن کہہ سکتے ہیں، اور ایسی جنک فوڈ ہیں، فاسٹ فوڈ ہیں، تو وہ تھوڑا سا مسئلے پیدا کر رہے ہیں کہ معدے میں تیزابیت، جسم میں حدت، ہاتھوں پیروں میں سے سیک نکلنا، تو یہ چیزیں جو ہیں پھر وہ جلد پہ اثر انداز ہوتی ہیں. اور چہرہ جو ہے یہ سب سے حساس عضو ہے.
0: ایسی بات ہے بالکل.
1: اس پہ جو ہے بہت جلدی اس کے اثرات نظر آتے ہیں.
0: بالکل ایسی بات.
1: اب کچھ لوگوں کے چہرے پہ کبھی کبھار ایک آدھ دانا نکل آتا ہے، اور بعض کے چہرے پہ مسلسل مہاسے اور یہ چیزیں رہتی ہیں.
0: ایسی بات.
1: ٹھیک ہے. اب اس میں دیکھنا یہ ہے کہ کچھ لوگوں کو نشان بھی چھوڑ جاتی ہیں چیزیں، سیاہ یا بھورے رنگ کے، کچھ لوگ ہاتھوں سے انہیں دباتے ہیں.
0: بالکل ایسی بات.
1: تو اس سے وہ اور زیادہ پھیل جاتے ہیں. اب دیکھنا یہ ہوتا ہے کہ یار یہ جو دانے ہیں یا یہ چھائیاں ہیں یہ کس نوعیت کی ہیں، ہماری سکن کیسی ہے، ہم اس پہ جو چیز اپلائی کرنے لگے ہیں آیا وہ کارآمد بھی ہوگی یا نہیں ہوگی، کیونکہ ہر ایک جلد ایک جیسی نہیں ہے.
0: بالکل
1: فرق ہے. اب اس میں کچھ چیزیں سینسیٹیو ہیں اور وہ آ کے پھر تھوڑا سا اثر انداز دیتی ہیں، جس کے بعد میں پھر نشانات اور افٹر ایفیکٹس وغیرہ ثابت ہوتے ہیں. آج کل کیمیکلز کی کریم ہے، لوشنز ہیں، کے ذریعے ہو رہا ہے تو اس میں اپنی جلد کو پہلے سمجھنا ضروری ہے.
0: ٹھیک ہے,
1: اس کے بعد کوشش کریں کہ آپ کسی معالج سے مشورہ بھی کر لیں اور اس کے مطابق پھر آپ استعمال کریں تو انشاءاللہ اس میں آپ بہت بہتری فائدہ لے سکتے ہیں. اب سوال یہ آ جاتا ہے کہ جلد یہ جو ہیں دانے یا پمپلز,
0: ہاں جی,
1: تو آخر بنتے ہی کیوں ہیں؟
0: ایسی بات ہے بالکل.
1: اب جلد میں کیونکہ بہت سے دیکھیں تو باریک باریک مسام ہیں,
0: بالکل ایسی بات ہے,
1: چھاننی کی طرح کے جس میں سے پرسینے کی شکل میں مختلف جو فاسد مادے بھی ہیں یا ہمارے نمکیات ہیں وہ جسم سے پھر خارج ہوتے ہیں.
0: بالکل,
1: ان سے بعض اوقات ایسا ہے کہ تیل کی طرح بھی جلد سے خارج ہو جاتے ہیں.
0: ایسی بات ہے بالکل.
1: تو اب جب اس میں آئل کی مقدار بڑھ جاتی ہے تو پھر جو اس کے مسام ہیں,
0: ٹھیک ہے,
1: وہ تقریبا بند ہو جاتے ہیں اور اس سے پھر جب بند ہوں گے تو وہ چیزیں پھر یہ کہہ لیں کہ بلیک ہیڈز اور وائٹ ہیڈز اور یہ سوزش والے دانے اور یہ چیزیں پھر ثابت ہو جاتی ہیں. اب اس میں یہ دیکھنا یہی ہے, اس کے مطابق پھر اس کا علاج ہے. بعض طور پر ایسا ہوتا ہے کہ جب ہم بلوغت کے پیریڈ سے گزر رہے ہوتے ہیں, تو وہ بچے ہیں یا بچیاں ہیں, تو اس میں ہارمونز بھی تبدیل ہو رہے ہوتے ہیں.
0: بالکل, تبدیلی ہوتی رہتی ہے.
1: جب ہارمونز کی تبدیلی ہوگی تو اس کی وجہ سے بھی جو آئل ہے ہماری جلد میں اس کی پیداوار بعض اوقات بڑھ جاتی ہے.
0: ایسی بات ہے,
1: اس لیے بھی بعض اوقات یہ ہوتا ہے کہ نوجوانی میں کہہ لیں یا چھوٹی عمر میں کہہ لیں یہ ایکنی وغیرہ اور یہ چیزیں زیادہ جو ہے وہ عام بھی ہو جاتی ہے.
0: ایسی بات ہے بالکل.
1: اب یہ بات یہ ہے کہ یہ مسئلہ جو زیادہ تر ایک چھوٹی عمر تک یا نوجوانی تک بھی محدود نہیں رہتا ہے, بعض دفعہ ایسا ہوتا ہے کہ لیڈیز میں بھی کچھ مسئلے ہیں, کوئی پیچیدہ مسائل ہیں, ان کی وجہ سے تبدیلی اور ہارمونز کی تبدیلی یا اس کے مسائل یا بہت زیادہ میڈیسن کا استعمال, اس سے بھی یہ چیزیں مہاسے پمپل دانے یہ بعض اوقات بڑھ جاتے ہیں.
0: ایسی بات ہے بالکل.
1: اب مردوں میں بھی ایسا ہی ہے کہ ہارمونز یا کہہ لیں کہ اسے ہم کہہ دیں گے آئلی جلد جو ہے,
0: ایسی بات ہے,
1: پسینہ ہے, بعض اوقات جو لوگ شیو کرتے ہیں ان سے بھی بعض دفعہ جلن, بعض بیکٹیریا یا کچھ مختلف ایسی کیمیکلز کی پروڈکٹس جو ہم سکن پہ استعمال کرتے ہیں اپنی جلد کے لیے, تو وہ بھی بعض دفعہ اس میں اپنا حصہ ڈال دیتی ہے یا کہہ لے کہ وہ اس کا ذریعہ بن جاتی ہیں.
0: ٹھیک ہے
1: سر, یہ نہیں ہے کہ آپ اپنی جلد, ہماری جلد اگر صاف نہیں رہتی یا سکن پہ تو اس کی وجہ سے نکلتے ہیں, ایسا نہیں ہے. اس کے پیچھے جو ہمارے مسام ہیں اگر وہ بند ہو رہے ہیں, چاہے ہماری جلد صاف بھی ہے, ہم بے شک دن میں دو دفعہ نہائیں یا تین دفعہ نہائیں یا کوئی فیس واش یا ایسی چیزیں استعمال کریں, لیکن اس کے باوجود بھی جو ہے وہ مسام اگر بند ہوتے ہیں تو اس میں کوئی سوزش ہو سکتی ہے, کوئی ہارمونز کا مسئلہ آ سکتا ہے, کوئی بعض دفعہ ایسا ہوتا ہے کہ اور دیگر کافی چیزیں ایسی شامل ہو جاتی ہیں. تو اس لیے کوشش کریں کہ آپ ان کو, ایک تو پہلی بات ہے کہ کوئی بھی اپنی طرف سے اس پہ کوئی چیز اپلائی نہ کرنے کی کوشش کریں, کوشش کریں کہ آپ اپنے معالج سے مشورہ کر لیں اور اپنی سکن کے مطابق اور اپنے جو مسئلہ ہے اس کے مطابق اس کا حل بھی
0: ٹھیک ہے
1: تلاش کر لیں.
0: بالکل,
1: انشاءاللہ اللہ خیر کرے وہ چیز ثابت ہو جائے گی اور اس کے پھر آپ اپنے معالج سے مشورہ کر کے اس کے مطابق اپنا ذریعہ اپنا سکتے ہیں تاکہ اس میں آپ کو بینیفٹس ملے.
0: ایسی بات ہے بالکل.
1: بار بار مختلف نوعیت کے مختلف برانڈز کے صابن یا ایسے کوئی لوشن وہ ضروری نہیں ہے.
0: ایسی بات ہے,
1: ٹھیک ہے, آپ اس سے دیسی طریقے سے بھی کر سکتے ہیں.
0: اچھا, بہت سارے لوگ حکیم صاحب شارٹ کٹ ہی کرتے ہیں, کوئی لوشن استعمال کر لی, کوئی کریم استعمال کر لی, اس لیے کیونکہ ابھی اتنی ایج بھی نہیں ہوتی اور یہ چیز استعمال کر لیتے ہیں.
1: اصل میں ہوتا ایسا ہی ہے, اور آج کل جتنے فیس واش ہیں بہت بڑی تعداد میں ہیں, مختلف برانڈز کے ہیں, تو وہ لوگ یہی سمجھتے ہیں کہ بس ہم فیس واش لگاتے ہیں اس سے ہمارا چہرہ صاف ہو جاتا ہے.
0: بالکل ایسی بات ہے,
1: بالکل وہ چہرہ صاف کرتے ہیں, اس میں ایسے کیمیکلز ہیں کہ وہ آپ کے رنگ کو صاف کرتے ہیں, لیکن وہ آپ کی جلد پر کچھ ایسے اثرات چھوڑ جاتے ہیں کہ جو بعد میں آپ کے لیے بعض اوقات پیچیدگی ہوتی ہے.
0: ایسی بات ہے, ایسی بات ہے بالکل.
1: اب پھر اس میں ہوتا ہے کہ اگر کوئی ایک آدھ دانہ نکل بھی آیا تو ہم اس کو چھیڑ چھاڑ کر کے مزید स्पीड बढ़ा लेते हैं, अब चाहे नाखूनों से करें चाहे हाथ से उंगलियों से दबाएं, तो अब उसमें सोजिश भी बढ़ेगी,
0: ऐसी बात,
1: इन्फेक्शन का खतरा भी बढ़ेगा, और उसमें से जो रतूबत निकलेगी वो जिल्द पे जहां भी लगेगी वहां एक नया दाना या नया एक दरिया बना देगी, और फिर बाद में मुस्तकिल तौर पे कह लें कि वो दाग भी वाजे छोड़ जाते हैं, तो हम उन दागों की सफाई के लिए मुख्तलिफ केमिकल्स के चीजें जो है वो इस्तेमाल करते हैं कि यार काले हो ये। चीज ये है कि अगर ऐसा होता भी है तो उन्हें छेड़ने की बजाय आप सबसे पहले तो मुस्तनद मुआलिज से मशवरा करें, और अगर आप बेशुमार चीजें हैं कि आप नीम के नीम का साबन है, नीम के पत्ते हैं, उससे भी आप चेहरा धो सकते हैं, इसके अलावा डेटॉल्स है उसको पानी में आप शामिल करके उससे धो सकते हैं, ताकि वो जो एंटीबायोटिक का काम करेगी, जरा जी मारेगी, इन्फेक्शन को दूर करेगी, जलन को दूर करेगी, और आपकी जल्द पे किसी किस्म के कोई आफ्टर इफेक्ट्स नहीं आएंगे। बाकी जहां कुछ ऐसे हैं, अब खवातीन ज्यादातर लाइट या डार्क एक किस्म का मेकअप का भी सहारा लेती हैं,
0: ऐसी बात है,
1: पंजन में जाने की, अब उसमें भी कुछ चीजें ऐसी होती हैं जिसमें कुछ केमिकल्स, कुछ जरिए ऐसे कि जो बाद में आपकी जिल्द पे बहुत ज्यादा,
0: हकीम साहब वैसे छोड़ जाते, अगर बताया जाए तो मेकअप टोटली जो है वो केमिकल ही होता है,
1: है तो केमिकल ही,
0: कोई नेचुरल चीज तो नहीं है,
1: नेचुरल नहीं है।
0: अगर कोई बंदा कहता है, कोई जिसका पार्लर है जनाब, अगर वो आपको कहता है कि मेरी चीजें कुदरती हैं, तो ऐसा तो मुमकिन नहीं है ना,
1: नहीं, ऐसा नहीं हो सकता। पहले वक्तों में देख लें, सबसे पहले ज्यादा हमारे बचपन में तो ज्यादा तिब्बत करीम इस्तेमाल होती थी, और उसको लोग इस्तेमाल, बल्कि अब वो चल रही है, तकरीबन मेरी भी एज 60 के करीब पहुंच रही है और मैं उसे मुसलसल देख रहा हूं। तो चीज यह है कि कुछ चीजें ऐसी हैं कि जो अभी भी केमिकल से मुबर्रा हैं,
0: ऐसी बात,
1: और वो नुकसान नहीं देती, या फिर यही है कि देसी में तो आप लोशन तैयार कर सकते हैं,
0: ऐसी बात है, ऐसी बात है,
1: अपने चेहरे की सफाई के लिए, लेकिन केमिकल की कोई भी आप क्रीम या कोई चीज इस्तेमाल करते हैं तो उसके जो इफेक्ट्स आएंगे वो फिर आप उनके लिए फिर मेडिसिन इस्तेमाल करेंगे,
0: ऐसी बात, इस्तेमाल करनी पड़ेगी,
1: जब आप इस्तेमाल करेंगे तो वो और ज्यादा मसला बन
0: जाएगा।
1: किसी से मशवरा करना, और वो भी मुआलिज से, ताकि वो आपकी स्किन को देख के या आपकी जो हालत है उस टाइम, आपके दानों की, आपके पिंपल्स की या छाइयों की, तो वो उसको देख के फिर आपको जो मशवरा देगा,
0: ठीक है,
1: वो उसमें बेहतर आपके लिए साबित होगा,
0: ठीक है।
1: बाकी अपनी खुराक पे जरूर, खासकर मर्द हजरात जो अब बाजारी जो खुराकें और खासकर रोगनी ऑयली या कह लें कि बहुत ज्यादा स्पाइसी किस्म के या हर मिर्चें मिसाले और ये तेल वाली चीजें, तो ये चीजें जब खाएंगे तो फिर उनकी जिल्द पे उसका असर तो आना है,
0: ऐसी बात है।
1: फिर वो दाने निकलेंगे, आजकल लड़के हैं खासकर स्कूल के या कॉलेज, वो ज्यादा परेशान हो जाते हैं, यार हमारे चेहरे पे दाने निकल रहे हैं, मुस्तकिल निकल रहे हैं,
0: मुस्तकिल निकल,
1: तो फिर लेकिन जब उनसे इस बारे में बात हो कि यार आपके खुराक क्या है, तो खुराक में ज्यादातर वो समोसे पकोड़े और ये चीजें बाजारी हैं,
0: स्टूडियो को टोटल,
1: तो वो शवारमा खा लिया जी, हमने ये खा लिया, तो ये चीजें थोड़ा सा नुकसान करती हैं, और फिर
0: जी सॉरी
1: उसमें आप सहारा लेते हैं मेडिसिन का,
0: ठीक है,
1: या इस चीजों का कि जो उसको रिमूव करें, लेकिन वो उल्टा और असरात दे जाती हैं।
0: हाँ,
1: देसी अद्वियात में ऐसी चीजें हैं कि जो आपकी जिल्द को नुकसान पहुंचाए बगैर आपको एक तरफ से राहत भी देती हैं और उस मर्ज से आपकी जान भी छुड़ाती हैं।
0: ऐसी बात है, बिल्कुल,
1: आप नेचुरल के जो है नेचर के करीब आए, नेचुरल चीजें इस्तेमाल करें, तो उसमें फिर रिजल्ट जो है वो आपकी मंशा के मुताबिक आ जाता है।
0: बिल्कुल ऐसी बात है। हाँ,
1: छाइयां क्योंकि मेन किरदार अदा करती हैं, बाजे छाइयां आ जाती हैं, वो छाइयों की वजह से परेशान हो जाते हैं।
0: हाँ जी,
1: लेकिन वो ये नहीं देखते कि बाज दफा हम लोग अपना ज्यादा टाइम बाहर गुजारते हैं, या कह लें कि सूरज की रोशनी में गुजारते हैं या धूप में गुजारते हैं,
0: काम करते हैं,
1: तो उसमें फिर हमारी जिल्द पे असर अंदाज होती है सूरज की रेस, और उससे भी छाइयां, और बाज का ज्यादातर जो है वो आर्टिफिशियल जो केमिकल्स हैं,
0: ठीक है,
1: इनसे भी छाइयां आ रही हैं, फिर उसमें हमारी खुराक का भी अमल दखल है।
0: अच्छा, खुराक का तो हकीम साहब बड़ा अमल दखल होगा ना,
1: खुराक ज्यादा है, क्योंकि हमने खानी वही चीजें हैं ना, कि हम सिर्फ जबान के जायके को देख रहे होते हैं,
0: ऐसी बात
1: है, यार हमें कुछ चटपटी सी चीज मिले, तो लेकिन वो जो मिसालें आ रहे हैं वो भी इस तरीके के नहीं आ रहे कि आप उस पर कह सके कि यार ये बिल्कुल क्लियर है या प्योर सही है। उसमें भी आजकल केमिकल है, फिर उसके अलावा जो चीजें आ रही हैं वो भी हैं, तो उनका रिएक्शन तो आना ही है। सब्जियां हैं तो वो भी फार्मी, तो ये चीजें सारी मिलके जब जिल्द पे असरअंदाज होंगी तो उसका रिएक्शन फिर इसी सूरत में आएगा कि आपके चेहरे पे झुर्रियां आ सकती हैं, छाइयां आ सकती हैं, दाने आ सकते हैं, पिंपल आ सकते हैं। और इसी चीज को देखने के लिए कि आप उसमें क्या क्या डिसाइड करते हैं, तो आपको एक मुस्तनद मुआलिज से मिलना पड़ता है ताकि वो आपकी जिल्द के मुताबिक आपको मशवरा दे सके।
0: बिल्कुल ऐसी बात है। हकीम साहब, ये बताइएगा कि अभी आपने बात की मुर्गी के, फार्मी मुर्गी के बारे में
1: जी,
0: तो हम बाजारों में देखते हैं मतलब कि सफेद मुर्गियां जो हैं
1: जी जी,
0: जिनको बेलर कहते हैं या ब्लीडर कहते हैं, ब्रीडर कहते हैं, सो वो हकीम साहब खुद खड़ी नहीं हो सकती,
1: ऐसा ही है,
0: और हम वो चीज खाते हैं, तो ये बताइएगा कि फार्मी मुर्गी जो है रेगुलर हमारे यहाँ बहुत ज्यादा इस्तेमाल होते हैं हकीम साहब, बल्कि आजकल हर जगह
1: पूरे मुल्क में बहुत ऐसी बात है, इस्तेमाल हो रही है,
0: तो इसका कोई नुकसान है हकीम साहब?
1: इसका अगर देखा जाए तो बहुत ज्यादा नुकसान है। उसकी वजह है कि वो ये बात ठीक है, और एक दो दफा दुकानदारों से इस पे बहस भी हुई है कि वो उस पे पानी के छींटे मार रहे हैं।
0: हाँ, ये
1: यार ये थोड़ा सा फ्रेश हो, तो वो मैं कि इसको पानी डाल के इसको उठा रहा है कि यार खड़ी हो जा, गाहक आ गया तेरी मेहरबानी। मैं कि यार ये बीमार है, उससे खुद अपने पैरों पे खड़ा नहीं हुआ जा रहा और उसी का गोश्त हम खा रहे हैं,
0: जाहिर सी बात, और बड़ी शौक से,
1: और शौक से। और दूसरा ये है कि जरा ये महंगी हो जाए तो लोग किलोओं के हिसाब से लेना शुरू हो जाते हैं, पता नहीं शॉर्ट हो रही है, पता क्या
0: ऐसी बात है, ऐसी बात।
1: हालांकि इसके मुकाबले में अगर हम बड़े गोश्त को लें, स्पेशली कट्टे के गोश्त को,
0: हाँ,
1: तो वो ज्यादा बेहतर है।
0: अच्छा, कट्टे यानी गाय का गोश्त है, भैंस का गोश्त है, वो खाएं वो बेहतर है।
1: देखिए बिल्कुल, गाय का दूध जो है वो एक नंबर है गजाइयत में,
0: ठीक है,
1: माँ के बाद अगर कहते हैं कि नेमुल बदल है
0: तो वो गाय का दूध ठीक हो गया,
1: ठीक है। लेकिन गाय का और भैंस का गोश्त जो है ये उतना सूटेबल नहीं है,
0: ठीक है,
1: ये जूद हजम नहीं है, देर हजम है, कब्ज करता है, हवा जिसम में री हवा पैदा करता है, और इसी तरह ये शेवर मुर्गी का है,
0: ठीक है। ये भी रेगुलर नहीं खानी चाहिए किम साहब?
1: नहीं, रेगुलर नहीं,
0: बड़ा गोश्त,
1: बड़ा गोश्त अगर आप खाते हैं बिल्कुल खा सकते हैं, लेकिन इसमें फिर आप सब्जी का इजाफा करेंगे।
0: अच्छा, आप किसी सब्जी में डाल,
1: किसी सब्जी में डाल लें, टिंडे, घिया, कद्दू, तोरी, करेले, कुछ भी डालें।
0: अच्छा, हफ्ते में एक बार तो खा सकते हैं?
1: बिल्कुल खा सकते हैं, लेकिन जब आप एक तो सब्जी का इस्तेमाल करते हैं तो वो इसके बादीपन को खत्म करते हैं, और दूसरा इसकी तबीयत को मोतदिल करते हैं।
0: अच्छा हकीम साहब, किसी हकीम के पास जाएं, किसी डॉक्टर के पास जाएं, तो सबसे पहले वो आपको बड़ा गोश्त ही मना करेगा,
1: वो इसी
0: परहेज में,
1: हाँ बिल्कुल, उसकी वजह है कि ये गोश्त थोड़ा सा देर हजम होता है, बादी पैदा करता है,
0: ऐसी बात है।
1: और दूसरी बात ये है कि हम लोग फिर उस तरीके का उसे तैयार भी नहीं ना सकते, हम लोग मिर्चे मिसालों की ज्यादती करते हैं, लेकिन जो चीज उसमें चाहिए अदरक वगैरह और ये सारी चीजें जो उसकी री को खारिज बदले उसकी बादी की तबीयत को, वो हम कम इस्तेमाल करते हैं।
0: अच्छा हकीम साहब, मतलब इसका ये हुआ कि अगर एक इंसान के अंदर पांच बीमारियां हैं
1: जी,
0: तो वो पांचों मैदे की वजह से भी हो सकती हैं?
1: बिल्कुल हो सकती हैं। मैदा तो आपका मेन है ना, मेजर किरदार जो बॉडी में है वो आपका मैदा ही है,
0: ऐसी बात है, हाँ जी, हाँ जी,
1: उसकी बेस पे आप चल रहे हैं, आपके वजूद की ग्रोथ है, आपकी सेहत है, वो सारी आपकी मैदे की वजह से।
0: अच्छा, वो मैदे की वजह से ही है,
1: आपके चेहरे की ग्लो है, आपके चेहरे पे रौनक है, वो आपके मैदे की वजह से।
0: अगर आपका मैदा दुरुस्त नहीं है तो आप भी दुरुस्त नहीं होंगे, ऐसी बात है, आपके मैदे का भी मसला होगा, आपके चेहरे की रौनक भी नहीं होगी,
1: ऐसा ही है।
0: अच्छा, तो
1: आपकी हिज्जत बढ़ेगी,
0: ऐसी बात है। तो हकीम साहब, अगर एक बंदा अपने मैदे का इलाज आपसे करा लेता है
1: जी,
0: ठीक है, तो वो मतलब आधे से ज्यादा मसले तो उसके हल हो जाएंगे।
1: देखिए, इसीलिए कहते हैं ना कि मैदा जो है वो मेन एक किस्म का कह ले कि हाँ, जिस तरह हम घर में दाखिल होने के लिए मेन डोर का इस्तेमाल करते हैं कि मेन दरवाजा है,
0: ऐसी बात है,
1: हम जाएंगे, तो मैदा जो है ये भी बॉडी का मेन एंट्रेंस है,
0: मेन एंट्रेंस है, ऐसी बात है।
1: इसके लिए सबसे पहले इसका ठीक होना जरूरी है,
0: बिल्कुल,
1: इसने ही आगे वजूद के जो हिस्से हैं उनको, इसने उनका मतलूबा जो उनका हिस्सा है वो उनको देना होता है, यानी उनको गजाइयत देनी होती है,
0: ऐसी बात है,
1: ताकि वो ग्रोथ करें, वो बेहतर हो, और उसके बाद जो बचता है वो फुजले की शक्ल में, स्टूल की शक्ल में, जिससे खारिज हो जाता है,
0: बिल्कुल ऐसी बात है।
1: अब मैदा अगर आपका ठीक है तो फिर तो आपको इतने मसले नहीं बनते, लेकिन अगर आपके मैदे में तेजाबियत, गर्मी, चाहे वो खुराक की वजह से, چاہے وہ آپ کے پانی کم استعمال کی وجہ سے ہے یا کولڈ ڈرنکس یا ایسی چیزیں جو آرٹیفیشل ہیں یا کہہ لیں بازاری ہیں, اور یہ چیزیں جب بہت زیادہ کثرت سے استعمال ہوں گی
0: ٹھیک ہو گیا
1: تو وہ پھر اس میں تصابیت کریں گی, گرمی کریں گی, اور معدے میں گرمی ہوگی تو آپ کے وجود میں حدت ہوگی.
0: بالکل ایسی بات ہے,
1: اس کا اثر پھر آپ کی پوری باڈی پہ آئے گا, اسپیشلی خاص کر آپ کے چہرے پہ ظاہر ہوگا. اور اسی لیے میدا تندرست رکھنا بہت ضروری ہے,
0: ضروری
1: اور اسی لیے کہتے ہیں کہ میدا درست تو
0: انسان تندرست. ایسی بات ہے,
1: میدے ہی سے آگے کام سارا چلتا ہے. تو اسی وجہ سے یہ پمپل اور یہ دانے اور یہ چیزیں ساری ہیں. تو کوشش کیجئے کہ آپ اپنے میدے کی اصلاح کریں تاکہ آپ کو ایسی کوئی پریشانی کا سامنا نہ کرنا پڑے کہ چہرے پہ دانے بڑھ رہے ہیں, اور دوسرا یہ کہ اس میں سے مواد بھی خارج ہو رہا ہے, اس میں سوزش ہے, درد ہے, ورم ہے. تو اس کے لیے پھر آپ کو سب سے پہلے اپنے معالج سے مشورہ کرنا چاہیے, اور اس کے بعد آپ کوئی بھی دیسی ٹوٹکا آپ استعمال کر سکتے ہیں. یہ نہیں کہ وہ آپ کے لیے بگاڑ پیدا کرے گا, ہو سکتا ہے کہ وہ آپ کو راحت دے, لیکن اس کے لیے یہ ضروری ہے کہ آپ ایک دفعہ مشورہ ضرور کر
0: چلیں. ٹھیک ہے,
1: پھر آپ اپنی جلد کا بھی
0: بالکل ایسی بات ہے. سو بالکل خواتین و حضرات, آپ وابستہ ہیں ریڈیو امن 88.4 ٹانگ کے ساتھ, صحت کا پیغام آپ سماعت فرما رہے ہیں, جو کہ الشفا دواخانہ کے خصوصی تعاون سے آپ کی خدمت میں پیش کیا جاتا ہے. سو سامعین کرام, حکیم صاحب نے آج بات کی آپ کے چہرے کے بارے میں, وہ بہنیں وہ بھائی جن کے چہرے پر کیل ہیں, مہاسے ہیں, چھائیاں ہیں, داغ دھبے ہیں, چھوٹے چھوٹے دانے ہیں, تو جناب انشاءاللہ آپ کے چہرے پر جو مسائل ہیں بغیر کیمیکل کے انشاءاللہ آپ کا علاج کیا جائے گا الشفا دواخانے میں دیسی طریقہ علاج سے. جس بہن کا بھائی کا چہرے کے حوالے سے مسئلہ ہے اپنا دیسی طریقہ علاج کرائیں تاکہ آپ کو کوئی سائڈ افیکٹ نہ جھیلنا پڑے, آپ کو کوئی نقصان نہ جھیلنا پڑے, کیونکہ آپ کی جلد بڑی نازک ہے. کیونکہ اگر آپ کی عمر 15 سال ہے, 16 سال ہے, 17 سال ہے, 18 سال یا 20 سال تک ہے, تو آپ کی جلد بڑی نازک ہے. اپنی جلد کو کیمیکل اشیاء سے بچائیں اور دیسی طریقہ علاج کی طرف آئیں. انشاءاللہ حکیم صاحب کل موجود ہوں گے صبح 8 بجے سے لے کر شام 4 بجے تک الشفا دواخانہ میں, الشفا دواخانہ شوال مارکیٹ نز ٹریفک پوائنٹ ٹانگ سٹی میں. سو بالکل آپ کی بہت سارے کالز آئیں لیکن ہم پک نہیں کر سکے. سو ابھی جس بھائی بہن کا صحت کے حوالے سے سوال ہے, اپنے بھائی سے حکیم صاحب سے پوچھنا چاہتے ہیں, تو بالکل آپ پروگرام میں کال کر سکتے ہیں, ایس ایم ایس کر سکتے ہیں 0319-55-23-404 پر, اور 0963-511-488 پر بھی آپ کال کر سکتے ہیں. السلام علیکم. میرے بھائی ریڈیو کو ساتھ بند کریں. جی کون اور کہاں سے بات کر رہے ہیں آپ؟
2: میں لحاظ بات کر رہا ہوں.
0: جی کہاں سے بات کر رہے ہیں آپ؟
2: سے بات کر رہا ہوں.
0: جی کیا پوچھنا چاہیں گے حکیم صاحب سے آپ؟
2: میں حکیم صاحب سے یہ پوچھنا چاہتا ہوں.
0: جی جی بولیں, کیا پوچھنا چاہتے ہیں آپ؟
2: حکیم صاحب سے یہ پوچھنا چاہتا ہوں, میں ادھر بھی جلن کرتے ہیں بہت.
0: ٹھیک ہو گیا, ٹھیک ہو گیا. میرے بھائی آپ ریڈیو سنیں, حکیم صاحب سے مشورہ لیتے ہیں. ٹھیک ہے جی, حکیم صاحب کیا مشورہ دینا چاہیں گے آپ بھائی؟
1: ان کے معدے میں تذابیت بھی ہے.
0: ہاں جی.
1: اور دوسرا یہ ہو سکتا ہے کہ اگر یہ اپنے ٹیسٹ کرا لیں, بعض دفعہ ایسا ہوتا ہے کہ پتے میں پتھری بن رہی ہوتی ہے, اس کی وجہ سے بعض دفعہ صورتحال ایسے سمٹمز آ جاتے ہیں. اور ویسے عموماً زیادہ تر یہی ہے کہ معدے میں تذابیت کی وجہ ہوتی ہے.
0: ٹھیک ہے,
1: اگر اس میں آپ محسوس کرتے ہیں جلن یا درد زیادہ ہے تو آپ کچھ وقت نکال کے دواخانے پہ آ جائیں تاکہ آپ کی نبض وغیرہ بھی, آپ کی کیس ہسٹری بھی, آپ کی باڈی سب دیکھ کے اس کے مطابق آپ مشورہ دیا جا سکتا ہے. یا پھر یہ ہے کہ آپ پروگرام کے بعد تفصیلاً کال کر لیں,
0: ایسی بات
1: ہے, تاکہ تفصیل میں آپ سے لے کے تو آپ کو اس کا حل بتا سکتے.
0: بالکل ایسی بات ہے. سو بالکل آپ میرے پیارے بھائی تشریف لے آئیں الشفا دواخانہ میں, الشفا دواخانہ شوال مارکیٹ نزد ٹریفک پوائنٹ ٹانگ سٹی میں. السلام علیکم. تو جی آپ کی کال ڈراپ ہو گئی ہے. سو سامعین کرام, صحت کا پیغام آج سماعت فرما رہے ہیں, جو کہ الشفا دواخانہ کے خصوصی تعاون سے آپ کی خدمت میں پیش کیا جا رہا ہے. آپ کا کوئی بھی صحت کے حوالے سے سوال ہے تو آپ حکیم صاحب سے پوچھ سکتے ہیں. انشاءاللہ الشفا دواخانہ شوال مارکیٹ نس ٹریفک پوائنٹ ٹانگ سٹی میں حکیم صاحب صبح 8 سے لے کر شام 4 بجے تک کل موجود ہوں گے, اور مریضوں کا چیک اپ آئینہ جاری رہے گا. السلام علیکم. السلام علیکم.
2: ਕੀ ਹਾਲ ਖੈਰੀਅਤ ਸੀ ਬੱਚੇ
0: ਅਲਹਮਦ ਸ਼ੁਕਰ ਹੈ ਮੇਰੇ ਭਰਾ ਕੌਣ ਤੇ ਕਿੱਥੋਂ ਗੱਲ ਕਰਨ ਦੇ ਪੈਵੇ

0: जी रोशन साहब, क्या पूछना चाहते हुए हकीम साहब देखो लो ठीक है हाँ जी बिल्कुल चेहरे के बारे में मौजूद है पिया ठीक थी गया ठीक थी गया
1: मक्खी शायद मक्खी काट देती है तो उसके लिए
0: अच्छा सोच भी कम हो जाए ठीक है रोशन भाई रेडियो सुनते रहे और अपने दोस्त को भी कहें कि वो भी सुनते रहे हकीम साहब से मशवरा लेते हैं इसके बारे में ठीक है अल्लाह हाफिज अल्लाह हाफिज जी हकीम साहब शहद की मक्खी ने भाई को काट लिया है कहती हैं अब जलन भी कम हो जाए और सूजन भी कम हो जाए तो ऐसी क्या चीज जो है ना मौके पर इस्तेमाल करें
2: अगर खालिस शहद है वो भी इस्तेमाल हो गया उसके अलावा अगर आपके पास और कुछ भी नहीं है घर में या स्प्रिट पड़ी है
0: ठीक है
2: आप स्प्रिट भी लगा सकते हैं तो उससे यह है कि जलन कम हो जाएगी
0: ठीक है और सूजन हकीम साहब
2: सूज उतर जाती है कुछ टाइम बाद इसकी खुद ब खुद बहुत ज्यादा मक्खियां या इकट्ठी काटे
0: ठीक है
2: तो फिर थोड़ा सा मसला बन सकता है फिर जाहिर बात है कि उसकी जो है मेडिसिन फौरी तौर पे लेनी पड़ती है लेकिन अगर एक आध मक्खी ने काटा है तो कुछ देर बाद इसकी सूज उतर जाएगी
0: चलें ठीक है अस्सलाम वालेकुम अस्सलाम
3: वालेकुम
0: वालेकुम अस्सलाम जी कौन और कहां से मेरे भाई इंशाल्लाह हकीम से बस हवा मौजूद भी क्लिनिक मंदे सवा मल 8 बजे नवाला द मखाम सलोर बजे पूरे
3: हेलो
0: जी जी हकीम से इंशाल्लाह सवा मौजूद भी अखबार क्लिनिक के
3: अच्छा
0: हाँ हाँ इंशाल्लाह सासु राशे इंशाल्लाह सासु कमा मसला वा बहल छी बिल्कुल रावड़े इंशाल्लाह हकीम साहब मौजूद भी अल्लाह हाफिज जी हकीम साहब प्यारे भाई ने कल पहाड़पुर से कॉल की थी
2: जी
0: और कह रहे हैं कि इंशाल्लाह हकीम साहब कल मौजूद होंगे मेरे 2-3 पेशेंट हैं उनको लाना है हकीम साहब के पास पहाड़पुर से हकीम साहब आप खुद भी बता दीजिए कि आप कल मौजूद होंगे
2: मैं सुबह इंशाल्लाह 8 बजे से 4 बजे तक जो रूटीन है दवाखाने की उसके मुताबिक मैं अपने क्लिनिक पे ही हूंगा
0: इंशाल्लाह
2: तो आप बिल्कुल आ सकते हैं और
0: अपना चेकअप
2: बिल्कुल और उसके बाद जो बेहतर हुआ वही मशवरा देखे बाज अवकात हमारे कंसेप्ट ये भी है बाज लोग ये समझते हैं कि यार अगर हम दवाखाने पे जाते हैं तो हमें लाजमी दवाई भी लेनी
0: ऐसी बात है बिल्कुल
2: लेकिन मैं एक चीज क्लियर कर देता हूँ कि ऐसा नहीं है ये एक प्रोग्राम जो है ये अवेयरनेस के लिए है
0: आगाही के लिए पैगाम देने के लिए
2: आपको एक पैगाम देना है कि अगर आप किसी भी मसले से 2-4 हैं
0: बिल्कुल ऐसी बात
2: तो
0: है
2: ये लाजमी नहीं कि आप उसका इलाज कराने चल पड़े
0: ऐसी बात है
2: आप सिर्फ आके उस पे मशवरा ले सकते हैं अगर आपका दिल करता है आपको कोई बात दिल पे लगती है
0: ठीक है
2: और फिर आप उसके इलाज के बारे में भी बात कर सकते हैं
0: ऐसी बात है बिल्कुल
2: अदरवाइज आप सिर्फ मशवरा कर सकते हैं अपने बारे में जान सकते हैं कि मैं कौन सा लाहेमाल ऐसा अख्तियार करूं
0: ठीक है
2: जिससे मैं कम से कम अपने अपनी रूटीन में अपने मर्ज में कोई तब्दीली ला सकूं तो मेरी सिर्फ यही अपने लिसनर से है कि आप ये चीज ना जहन में रखें कि हमने वहां जाके दवाई खरीदनी है क्योंकि आप पैसे से इलाज तो खरीद सकते हैं लेकिन पैसों से शिफा नहीं ले सकते
0: ऐसी बात है शिफा
2: अल्लाह ताला की तरफ से है और वो कहां से है ये वो ही बेहतर जानता है
0: बिल्कुल
2: आप सिर्फ अपने बारे में मशवरा कर सकते हैं और अगर मैं अपने में एक किस्म का फखरी महसूस होगा अगर मैं आपको कोई ऐसा मशवरा देता हूं या कोई ऐसा नुस्खा या कोई ऐसा टोटका बता देता हूं जो आपके लिए बेहतर साबित हो तो उसमें मुझे अपने इलम पे फखर होगा तो इसलिए आप इस चीज को जहन में ना रखें आप मशवरा जरूर करें मिलें जरूर इसके बारे में जानें ताकि आगे से आप किसी दूसरे को भी आगाही दे सकें
0: बिल्कुल ऐसी बात है सो समीन आपका जो भी मसला है जनाब सासु चेर मसले भी दा सेहत हवाले सर सासु बिल्कुल तशरीफ रावड़ सो द अलशिफा दवाखाने था अलशिफा दवाखाना शवाल मार्केट नस ट्रैफिक प्वाइंट टांग सिटी के हकीम साहब सबा په موجود وی سبامل 8 بجو نه والا تمخام سلور بجو پوری او مریضانو چکا پاینا بازار ساتي کسا سچيري صحت والے سره سوال وی بالکل ساسو دي پروگرام کې هم کال کول سو 09635114488 بنده او 03195534 باندې هم ساسو کال کول سو السلام علیکم السلام علیکم السلام علیکم جی السلام علیکم ہیلو جی تو پیارے بھائی آپ کی آواز ہی نہیں آ رہی ہے سو جناب پروگرام صحت کا پیغام آپ سماعت فرما رہے ہیں جو کہ الشفا دواخانے کے خصوصی تعاون سے آپ کی خدمت میں پیش کیا چاہتا ہے سبھی کل خواتین و حضرات آپ کا کوئی بھی صحت کے حوالے سے سوال ہے اپنے معزز حکیم صاحب سے پوچھنا چاہتے ہیں تو 03195534404 پر کال ایس ایم ایس بھی کر سکتے ہیں اور 09635114588 پر بھی کال کر سکتے ہیں السلام علیکم السلام علیکم السلام علیکم جی جی بھائی آپ کی آواز ہی بالکل نہیں آ رہی ہے سو جناب آپ جو ہمارا ہیلپ لائن نمبر ہے اس پر آپ کال کریں 03195534404 پر آپ حکیم صاحب سے کال کے ذریعے سوال پوچھ سکتے ہیں اور حکیم صاحب کل اپنے کلینک پر موجود ہوں گے صبح 8 سے لے کر شام 4 بجے تک الشفا دواخانہ میں الشفا دواخانہ شوال مارکیٹ نزد ٹریفک پوائنٹ ٹانگ سٹی میں موجود ہوں گے اور مریضوں کا چیک اپ آئینہ جاری رہے گا مزید تفصیلات و معلومات کے لیے اور لائیو شو میں ہمیں جوائن کرنے کے لیے حکیم صاحب سے کوئی مشورہ کرنے کے لیے کوئی ٹوٹکا پوچھنے کے لیے آپ ہمیں کال کر سکتے ہیں ایس ایم ایس کے ذریعے بھی حکیم صاحب سے پوچھ سکتے ہیں 03195534404 پر آپ کال کر سکتے ہیں 03195523404 پر کال ایس ایم ایس کر سکتے ہیں اس کے علاوہ 09635114888 پر یعنی 09635114588 پر بھی آپ کال کر سکتے ہیں اور حکیم صاحب سے سوال پوچھ سکتے ہیں ایک میسج ہے حکیم صاحب کہتے ہیں کہ السلام علیکم حکیم صاحب ایک وانا سے مہندی آتی ہے انہوں نے نام بھی لکھا ہوا تو وہ ہم نہیں لے سکتے کہتے ہیں کہ وہ بالوں کے لیے کیسی ہے تو پیارے بھائی اب حکیم صاحب نے استعمال نہیں کی ہے تو جی حکیم صاحب آپ کیا کہنا چاہیں گے اس کے بارے میں
2: مہندی اب اس کے اجزاء کیا ہیں اس بارے میں نہیں کہا جا سکتا
0: اچھا حکیم صاحب یہ جن مہندی کے بارے میں بات کر رہی ہیں یا کر رہی ہیں نا تو یہ بیسیکلی جو ہے یہ کالی مہندی ہے یعنی کہ بالوں کو کالا کرنے والی کالر ہیں حکیم صاحب السلام علیکم
3: ہیلو
0: السلام علیکم
3: ہیلو
0: ہیلو السلام علیکم
3: وعلیکم السلام
0: چرنگ جی چرنگ جی خیر خیریت دساس طبیعت سی شد جی
3: پروگرام کا دا نمبر صحیح
0: ہاں بالکل جی دا صحیح نمبر دساس حکیم سے پروگرام کی کال کرے گا
3: اچھا ما ما سر بچے دا بچے اس کے دا شنو کلا پئی چھ دا والے
0: کو شنو کڑ پئی اسوا
3: صحیح دا
0: بالکل بالکل جی اس سے کم لکھڑا سے دا سمر عمر جو چو کال ہو دے دا کڑا چې د چو کالو دی چور عمر دی دیوال بارہ کال دا سید جی ریڈیو ور وی حکیم صاحب سره دی بارے کې مشوره کو اوکے سر سنب ڈیرا مننا جی حکیم صاحب بھائی پتہ کر رہے ہیں ان کا بیٹا ہے 12 سال کا اور رات کو نیند میں جو ہے نا وہ دانتوں کو آپس میں جو ہے نا کڑپاتا ہے مطلب کہ رگڑتا ہے آپس میں تو اس کی کیا وجہ ہے حکیم صاحب
2: اس کی وجہ اس کے پیٹ میں کیڑے ہو سکتے ہیں
0: پیٹ میں کیڑے ہو سکتے ہیں ٹھیک ہو گیا
2: اس کے پیٹ میں کیڑے ہیں اور ہو سکتا ہے اب اگر یہ دوبارہ کال کریں
0: ٹھیک ہے
2: تو یہ بھی پوچھ لیجئے گا کہ آیا بچہ جسمانی لحاظ سے کمزور ہے
0: یہ بھی پتہ کر سکتے ہیں
2: اس میں اس کے پیٹ میں کیڑے ہیں اور اسی لحاظ سے بعض دفعہ دانت رگڑتے ہیں تو اب چیز یہ ہے کہ آپ اس کا اگر تو شہر میں ہیں یعنی ٹانک میں سٹی میں ہیں
0: ٹھیک ہے
2: تو آپ بیٹے کے ساتھ آ سکتے ہیں دواخانے پہ اور اس کے مطابق پھر دیکھ کے اور بچے کی صحت دیکھ کے تو زیادہ کلیئر بہتر صورتحال سامنے آ جائے
0: ٹھیک ہے السلام علیکم وعلیکم السلام روڈ دا ریڈیو در سر بند کا ہیلو جی میرے بھائی جو بھی آپ کال کرتے ہیں تو مہربانی کر کے یا ریڈیو سے دور ہو گیا کریں या जो है ना आप रेडियो बंद कर दिया करें, क्योंकि ये शो में बहुत कीमती वक्त होता है हमारे पास जो कि डिस्टर्ब होता है। तो जनाब आपका सेहत के हवाले से ये प्रोग्राम है, इसके बारे में हम सेहत के बारे में ही बात किया करते हैं इस प्रोग्राम में। देखिए कोई ऐसा परेशान बंदा होगा, कोई ऐसी बहन होगी, कोई ऐसा भाई होगा जो कि सेहत के हवाले से बड़ा परेशान होगा, हमें कॉल करने की कोशिश कर रहा होगा। सो जनाब आपका कोई भी सवाल है सेहत के हवाले से आप अपने भाई से पूछ सकते हैं, मैं हकीम साहब से पता करके आपको बताऊंगा, हकीम साहब आपको खुद भी बताएंगे, आप हकीम साहब से

0: इंशाल्लाह आपका जो ब्लड प्रेशर है वो बढ़ेगा।
1: अच्छा हकीम साहब, हाई ब्लड प्रेशर को खामोश कातिल भी कहा जाता है।
0: हाँ बिल्कुल है, अच्छा कोई शक नहीं है।
1: अच्छा हकीम साहब ये बताइए कि आप ब्लड प्रेशर तो ऐसी चीज है यानी कि छुपी हुई है, कल भी हमने इसके ऊपर बात की। अब एक बंदे को जो है वो कैसे मालूम होगा कि मेरा ब्लड प्रेशर हाई है, यानी चेक किए बगैर उसमें ऐसी कौन सी लामत होंगी?
0: बाज़ का तुम्हारे सिम्टम्स बता देते हैं, अगर हाई ब्लड प्रेशर की तरफ जा रहा है, कुछ चक्कर आने या कानों की जो कनपट्टियां हैं हमारी
1: है,
0: इनमें चुभन सी तीस सी पड़ना, और दूसरी बात है बाद का आंखों के आगे अंधेरा आ जाना।
1: अच्छा अंधेरा आ जाना,
0: ठीक है। अब वो बंदा उसको ऐसा लगेगा जैसे सारा कुछ घूम रहा है,
1: चक्कर आना, यानी
0: चक्कर आ गए, उसको नजर आएगा कि मैं घूम रहा हूँ गोल गोल, किसी चीज को पकड़ के बैठेगा, लेकिन ऐसे लगेगा जैसे मैं जमीन के साथ मैं भी घूम रहा हूँ।
1: बिल्कुल ऐसी बात है।
0: और दूसरा कि आप जिस टाइम आप में ऐसे कुछ असरात आते हैं तो आप कुछ लोगों को तो टेस्ट से पता चल जाता है, जब वो मरीज के मुआलिज के पास जाते हैं तो वो उस चीज को देखते हैं या चेक कराते हैं तो पता चल जाता है। और बाज दफा ये मरूसियत से भी आ जाता है,
1: ठीक है,
0: बाज दफा हमारी खुराक से या हमारे मैदे की खराबी की वजह से,
1: हमारी अपनी गलतियों से ये हो जाता
0: है। जब मैदा हमारा ठीक है तो उससे हम काफी हद तक अपने ब्लड प्रेशर को कंट्रोल में रखते हैं, और अगर हमारा मैदा थोड़ा सा डिस्टर्ब कर रहा है तो वो ब्लड प्रेशर को बढ़ा सकता है। लेकिन ये सही है कि ये एक कह लें कि खामोश कातिल है और ये नुकसान पहुंचाता है।
1: चलें ठीक है, अस्सलाम वालेकुम। अस्सलाम वालेकुम, अस्सलाम वालेकुम जी, कौन है, कहाँ से मेरे भाई?
0: शायद आवाज बहुत कम,
1: मेरे भाई आवाज आपकी बहुत ही कम आ रही है। तो जी इनकी कॉल भी जो है ना ड्रॉप हो गई है हकीम साहब, पता नहीं नेटवर्क आज कोई इशू है
0: नेटवर्क
1: जिसकी वजह से आवाज है ना बहुत ही कम आ रही है। तो जी हकीम साहब बात हो रही थी ब्लड प्रेशर की, तो ये तो हाई ब्लड प्रेशर की हो गई। अब अगर किसी बंदे का ब्लड प्रेशर लो है तो उसके बारे में भी आप बताइएगा।
0: उसका भी ऐसा ही है कि उसको भी एक किस्म के गनूदगी और पारा गिरेगा और उसके लिए तकलीफ दे है, यानी वो भी बिस्तर पे कि यार मुझे, और उसमें वो कोमे की या बेहोशी की हालत में भी जा सकता है,
1: वो बेहोश हो सकता है। ठीक है, अस्सलाम वालेकुम। वालेकुम अस्सलाम।
2: जो मैंने डेंट किया था वो बच्चे के बारे में,
1: ठीक है,
2: मैं बोल रहा हूँ दोबारा कॉल करें, इस वजह से मैंने दोबारा किया है।
1: बिल्कुल आप दोबारा आपने कॉल की है, ये जो हकीम साहब आपसे कुछ पूछना चाहते हैं बताइएगा। हकीम साहब
2: वो थोड़ा हकीम साहब ने बोला अगर कमजोर हो,
1: हाँ हाँ तो जी आप बताइए ना, आपका बच्चा कमजोर है?
2: आवाज नहीं आ रही
1: जी हकीम साहब। आप
0: आपका बच्चा जिस्मानी लिहाज से कमजोर भी है?
2: जी मेरा बच्चा थोड़ा कमजोर है, सही वो, लेकिन तो फूला हुआ है, सही
0: फूला हुआ है,
2: उससे जिस तरह आदमी चुस्त होता है इस तरह नहीं फूला पाता है।
0: और दूसरा जो है वो उसे भूख वगैरह ज्यादा लगती है?
2: भूख तो रोज की तरह बैठ जाता है, बस चम्मच की तरह काम है।
0: ठीक हो गया,
1: ठीक है, ठीक है जी। आप रेडियो सुनिए हकीम साहब बताते हैं आपको जी। हकीम
0: आप ऐसा कीजिएगा कि आप अगर सिटी में ही हैं तो आप किसी टाइम बच्चे को लेकर जरा क्लिनिक पे आइएगा,
1: ऐसी बात है,
0: ताकि बच्चे की पूरी केस हिस्ट्री लेके और देख के फिर मैं उसके मुताबिक आपको मशवरा जरूर दूंगा जो बेहतर होगा।
1: ठीक है,
0: क्योंकि बच्चा सामने होगा तो वो ज्यादा बेहतर हो जाएगा।
1: बिल्कुल ऐसी बात है। सो बिल्कुल जनाब, आपका भी अगर इस तरह का कोई मसला है, आपके बच्चे को है खाना नहीं खाते हैं बच्चे, या उनको भूख नहीं लगती है, या दांतों को आपस में रगड़ना है, या जो है उनके मुंह से लाल आना यानी पानी टपकना रात को सोते वक्त, तो बिल्कुल बच्चे हैं बड़े हैं जिनको भी जिस किस्म का भी कोई मसला है, हर किस्म बीमारी का तसल्लीबख्श इलाज किया जाता है अलशिफा दवाखाना में। अलशिफा दवाखाना शवाल मार्केट नज़्द ट्रैफिक प्वाइंट टांग सिटी। हकीम साहब मौजूद होंगे सुबह 8 बजे से लेकर कल और शाम 4 बजे तक, और मरीजों का चेकअप आना जारी रहेगा। हकीम साहब खुद मौजूद होते हैं सारा दिन सुबह 8 से शाम 4 बजे तक, और मरीजों का चेकअप आना जारी रखते हैं। चाहे आप टांग से हैं, चाहे वजीरिस्तान से हैं, या टांग को मजाफा से हमें सुन रहे हैं, जनाब आपकी कोई भी बीमारी है आप एक मरतबा तशरीफ लाएं अलशिफा दवाखाना में। अलशिफा दवाखाना शवाल मार्केट नज़्द ट्रैफिक प्वाइंट टांग सिटी। سو بالکل جناب، آپ کا کوئی بھی صحت کے حوالے سے سوال ہے آپ ہمارے محترم حکیم صاحب سے پوچھنا چاہتے ہیں تو بالکل آپ ہمیں دیے گئے نمبرز پر کال کر سکتے ہیں 0319-55-23-404 پر. آپ میرے ساتھ ڈائل بھی کر سکتے ہیں، اپنے پاس نوٹ بھی کر سکتے ہیں 0319-55-23-404 اور 0963-511-488 پر بھی آپ کال کر سکتے ہیں اور حکیم سید مشکور احمد شاہ صاحب سے سوال پوچھ سکتے ہیں صحت کے حوالے سے. تو انشاءاللہ حکیم صاحب کل بھی موجود ہوں گے اپنے کلینک پر، صبح 8 سے لے کر شام 4 بجے تک، اور مریضوں کا چیک اپ آنا جاری رہے گا. حکیم صاحب یہ بتائیے گا کہ بہت سارے لوگوں سے میں نے سنا ہے، معالجین بھی کہتے ہیں کہ اگر آپ اپنا موٹاپا کم کرنا چاہتے ہیں تو آپ چینی کھانا چھوڑ دیں،
0: بالکل
1: شوگر کو نہ، یعنی کہ چینی آپ نہ لیں، بالکل میٹھی چیز سے پرہیز کریں. تو یہ کیا تعلق ہے موٹاپے سے؟
0: بات ہو رہی تھی سائلنٹ کلر کی،
1: ٹھیک ہے،
0: خاموش قاتل، اور اس میں یہ آپ کی جو ہے چینی بھی شامل ہے.
1: اچھا چینی بھی ہے اس میں،
0: اس کو وائٹ پوائزن بھی کہتے ہیں،
1: ٹھیک ہے،
0: یہ ایک سفید زہر ہے. اس کی وجہ ہے کہ جب گنے کی پڑیوں کو ڈالا جاتا ہے بیلٹ پہ شوگر فیکٹری میں، تو ظاہر ہے ان کو کیمیکل کے ذریعے دھویا جاتا ہے.
1: اچھا،
0: اور پھر جب دانا بنتا ہے، جب بھی کچھ ایسے معاملات ہیں تو یہ نقصان ہے. اس کی بجائے آپ گڑ یا شکر،
1: اچھا یہ استعمال کریں،
0: یہ استعمال کریں زیادہ بہتر ہے. لیکن گڑ بھی استعمال کریں تو وہ کریں کہ جو دیسی ہو، تھوڑا سا سیاہی مائل پہ ہو، لیکن بالکل وائٹ قسم کا گڑ نہ ہو. جیسے بالکل سفید گڑ بھی اکثر ریڑیوں میں بک رہا ہوتا
1: ہے، ایسی بات ہے،
0: وہ کیمیکل کے ذریعے،
1: ٹھیک ہے،
0: تو وہ استعمال کریں، اس سے پرہیز کریں. اس کے بجائے دیسی شکر ہے یا گڑ ہے وہ زیادہ بہتر ہے، چینی نقصان دہ ہے.
1: چلیں ٹھیک ہے، تو سمجھ نہیں کرام حکیم صاحب کا جو کہنا ہے کہ چینی، کیونکہ حکیم صاحب ہم بہت زیادہ استعمال کرتے ہیں، ہم چائے میں بھی استعمال کرتے ہیں. اچھا حکیم صاحب یہ بھی ہم نے سنا ہے کہ دودھ میں جب ہم چینی مکس کرتے ہیں تو دودھ کی وہ طاقت ہی ختم ہو جاتی ہے. اس میں
0: دیکھیں طاقت کا تو اس کا اپنا ایک ہے، لیکن بہرحال یہ ہے کہ اس میں دودھ میں کچھ تبدیلیاں ضرور کہتے ہیں آ جائے گی، اور ظاہر ہے وہ کیمیکلز ہیں، انہوں نے اپنے آفٹر افیکٹس وہ ظاہر تو کرنے ہیں،
1: بالکل،
0: اور پھر دودھ بھی خالص نہ ہو،
1: ٹھیک ہے،
0: دودھ بھی ملاوٹ نہ ہو،
1: ایسی بات ہے. السلام علیکم. السلام علیکم. السلام علیکم. ہیلو ہیلو. السلام علیکم. جی السلام علیکم. جی تو پیارے بھائی آپ ہیلو ہیلو کر رہے ہیں، سو آئی تھنک آپ کو آواز نہیں آ رہی ہے. ایک اور میسج ہے کہ میرے سر میں درد ہوتا ہے تو میری آنکھوں میں درد ہوتا ہے. جی حکیم صاحب کیا مشورہ دیں گے آپ بہن کو؟
0: مشورہ تو یہی ہے کہ آپ اپنے معالج سے مشورہ کریں اس بارے میں،
1: ٹھیک ہے،
0: کہ آپ کے پورے سر میں رہتا ہے یا ہاف سر میں ہوتا ہے، اور اس کے ساتھ ساتھ بقول آپ کے کہ آپ کی آنکھوں میں بھی درد ہوتا ہے، ہو سکتا ہے آنکھوں سے پانی بھی جاری ہو جاتا ہے.
1: بالکل.
0: تو اب چیز یہ ہے کہ دیکھنا ہے کہ آپ کے کیا مسئلہ ہو سکتا ہے. تو یا تو پھر آپ پروگرام کے بعد کال کر سکتے ہیں، تو میرے نمبر پہ کال کر لیں تاکہ تفصیل سے آپ سے معلومات لی جا سکے، اور یا پھر اگر آپ آنا چاہیں تو آپ صبح 8 سے شام 4 بجے تک آپ الشفا دواخانے پہ آ سکتے ہیں اقبال مارکیٹ، تاکہ اس طریقے سے بھی آپ کو بہتر مشورہ دیا جا سکے آپ سے تمام مرض کے بارے میں پوچھ کے یا آپ کی کیس ہسٹری لے کے.
1: چلیں ٹھیک ہے حکیم صاحب، پروگرام کا ٹائم بھی ختم ہونے والا ہے، تو آخر میں صحت کے حوالے سے اپنے سامعین کو پیغام کیا دیں گے، اور یہ بھی بتاتے چلیں کہ کل آپ اپنے کلینک پر موجود ہوں گے؟
0: ضرور انشاءاللہ، صبح 8 سے شام 4 بجے تک میں ہر روز ہوتا ہوں، اور کل بھی موجود ہوں گا. صرف وہی وقت ہے جو آپ کے جمعے کی نماز کا ہوتا ہے،
1: وہی آدھا گھنٹہ
0: وہ تقریباً بند ہوتا ہے، اس کے علاوہ دواخانہ اوپن رہتا ہے،
1: ٹھیک ہے،
0: اور میں شام 4 بجے تک موجود اپنے سیٹ پہ رہوں گا،
1: ٹھیک ہے،
0: پیشنٹ ظاہر ہے. تو باقی جہاں تک ہے وہ آج کے ٹاپک سے ہی ہے ریلیٹڈ، کہ صاف اور صحت مند جلد کے لیے صرف خوبصورتی نہیں چاہیے ہوتی،
1: ایسی بات ہے،
0: بلکہ اس کی جو ریزن ہے، اس کے بعد اس کی مناسب دیکھ بھال ہے، اور ضرورت کے مطابق کسی مسترد معالج سے مشورہ، اور اس کا صحیح علاج،
1: بالکل ایسی بات.
0: تو آپ اپنی جلد پہ خالی برانڈ دیکھ کے یا اشتہار دیکھ کے آپ مختلف چیزیں اس پہ اپلائی نہ کریں،
1: ٹھیک ہے،
0: آپ اپنی جلد کے مطابق پہلے مشورہ کر لیں، اس کے بعد آپ جو چاہیں استعمال کر سکتے ہیں، کم از کم آپ مزید پریشانیوں سے بچ جائیں گے. اور یہی میرا آپ سے کہنا ہے کہ ذرا احتیاط کیجیے.
1: بہت مہربانی ہے کیم صاحب, آپ تشریف لائیں.
0: اللہ حافظ.
1: سو بالکل سامعین کرام, آپ لوگوں نے گفتگو سماعت فرمائی دیسی طب کے ماہر حکیم سید مشکور احمد شاہ صاحب کی, جو کہ الشفا دواخانے کے روح رواں ہیں, سرپرست آرا ہیں, پورا دن اپنے کلینک میں موجود ہوتے ہیں. صبح 8 بجے سے لے کر شام 4 بجے تک اور مریضوں کا چیک اپ معائنہ جاری رکھتے ہیں. سو بالکل جناب, ساسو ہم چیری دا صحت حوالے سر مسئلے بھی, ساسو چیری دا سی بیماری دا چیری زیادہ تیرا جنو مبت کڑی بھی, او ساسو چکاما مسئلہ دا آنا دا حل شوئے. بالکل جناب, ساسو دا پارا موقع دا دا ٹانک او مضافات او وزرستان خلقو دا پارا دی دا سر اپورچونیٹی دا موقع دا چید اسلام آباد او راول پینڈی دورا یو تجربہ کار حکیم ساسو خپل شہر ٹانکی دا خپل خدمات او ورکوی الشفا دواخانہ کی. الشفا دواخانہ شوال مارکیٹ نس ٹریفک پوائنٹ ٹانک سٹی کے بحکیم صاحب سبا ملا 8 بجو نوالا دا مقام 7 بجو پورے با موجود بھی او مریضانو چیک اپ آئینہ بچاری ساتھیں. بالکل جناب, بالکل جناب, صحت دا پیغام سماج پر مہندے پہ وے تے حکیم سید مشکور احمد شاہ صاحب نے سارے نال اس پروگرام میں موجود ہونے. جناب جڑے میری بہنیاں بھراں میں کو سن دے پین, چاہے تسا ٹانک سٹی تو سن دے پے وے یا آس پاس گھراں چوں اپنے اپنے علاقاں چوں چونکہ دے بیگ اسا کو سن دے پے وے یا گھراں بیگ کو سن دے پے وے, جناب انشاءاللہ حکیم صاحب نے کل موجود ہوسن. جڑی بہن کو جڑے بھراں کو کوئی بھی قسم دا مسئلہ ہے پیا, حکیم صاحب کو ہر قسم بیماری دا تسلی بخش علاج موجود ہے. الشفا دواخانہ دوتے جناب حکیم صاحب نے فجر والے 8 کول چا کے تے شامی جڑا ہے 4 بجے تک موجود ہوسن الشفا دواخانہ دے وچ. الشفا دواخانہ شوال مارکیٹ نست ٹریفک پوائنٹ ٹانک سٹی. سو بالکل خواتین و حضرات, صحت کا پیغام آپ سماعت فرما رہے تھے. سو ہمارے شو کا ٹائم ہے وہ بھی ختم ہونے والا ہے, تو حکیم صاحب کل اپنے کلینک پہ موجود ہوں گے صبح 8 سے لے کر شام 4 بجے تک. اس کے علاوہ اگر آپ کا کوئی صحت کے حوالے سے سوال رہ گیا ہے یا آپ شو میں نہیں پوچھنا چاہتے تھے, تو آپ شو کے بعد حکیم صاحب سے رابطہ کر سکتے ہیں اسی نمبر پر 0319-55-23-404 پر. آپ پروگرام کے بعد بھی حکیم صاحب سے رابطہ کر سکتے ہیں اور صحت کے حوالے سے حکیم صاحب سے سوال پوچھ سکتے ہیں. سو بالکل جناب, اسی کے ساتھ میرے پروگرام کا ٹائم بھی ختم ہوا چاہتا ہے. حکیم صاحب کل اپنے کلینک پر صبح 8 سے لے کر شام 4 بجے تک موجود ہوں گے اور مریضوں کا چیک اپ معائنہ جاری رہے گا. مزید تفصیلات و معلومات کے لیے ہیلپ لائن نمبر نوٹ فرمائیے 0319-55-23-404. اسی کے ساتھ میں بھی آپ لوگوں سے چاہوں گا اجازت. اللہ حافظ, اللہ نگہبان, السلام علیکم.

सब सिस्टर को सलाम, कुमा गुल को सलाम, शाजी अमरवा डेरा मनन सिंह थैंक यू रुचि वर्षी सलाम फरेहान رچ بھائی خوریا بھی لیلا خیدری دلان میرال رملا گلو ہن وکار روک سرام میسود رزی میسود مارنگ میسود بسم مضمون ورشی کو سلام مضمون بکی سکشو دخیر سلام وی اول میسی میں شامل کیا بختورا دیرے مننا بختورا زمان خوری بختورا شد